संभ ताका मूड चारत बेदा जाको पेवन पावत बेदा ताको कृपान अनुमानत मा मूड काश भेद ना जानत।